भक्ति संगीत र कार्यक्रम पन्दन वर्तमान पनि यतिकै शेषैला आकाशवाणी फपनी पटण आसन्त सुनिबा चेतना चिन्तन उपस्थापना गरिछन्ति डाक्टर शान्तनु कुमार रथ।